0: IDFT, مفت چیک بک، مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL فریڈم اکاؤنٹ، جہاں خواب وہاں HBL.
1: क्रॉस IoT रेफ्रिजरेटर, इसकी IoT टेक्नोलॉजी फूड एक्सपायरी नोटिफिकेशन के साथ साथ आपको दे मोबाइल ऐप से कंप्लीट कंट्रोल. नो फ्रॉस्ट, नो वरीज.
2: FM 100. लाइक अस ऑन facebook.com/FM247365. FM 247365.
3: Back to back, back to back. Only music, no RJ talk. Only music.

0: This program is brought to you by
1: Higher Kanaya No Frost IoT Refrigerator Twin Inverter Technology जिससे मिले Maximum Cooling और Energy Saving No Frost No Worries
2: FM 100 Like us on facebook.com/FM247365 FM247365
3: توہین رسالت نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے سوشل میڈیا جیسا کہ یوٹیوب ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے سائبر کرائم ونگ پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں ذمہ دار شہری بنے میڈیا انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے
4: Keep it locked to 100 FM.
2: This program is brought to you by
1: Higher Kanaya No Frost IoT Refrigerator Twin Inverter Technology जिससे मिले Maximum Cooling और Energy Saving No Frost No Worries
5: किसी भी इंसान के लिए सबसे अहम होती है उसकी सेहत
6: किसी भी शख्स को देख के उसकी सेहत के बारे में अंदाजे ना लगाएं
7: जी हाँ मुझे भी लोग मोटी कहते हैं मगर ऐसा नहीं कि मैं बहुत खाती हूँ
6: हम बिना किसी तहकीक के बस बातें बनाने का फन जानते हैं सामने वाले पर क्या गुजरी हमें से क्या
7: मोटापा एक बीमारी है सिर्फ मीठा ना खाने से खत्म नहीं होगी अपना BMI चेक करवाइए
5: यानी अपने वेट को अपनी हाइट की मुनासिबत से जांचें वेट से आगे का सोचें
8: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया
9: कराची लाहौर इस्लामाबाद हैदराबाद Rahim Yakam, Multan, Abbottabad, Gujarat, Jhelum, across Pakistan. This is FM 100.
10: Assalamu alaikum Pakistan.
11: Abhi aap sunenge Jumatul Mubarak ki khususi nashriyat FM 100 par.

0: भाई मेरी तरफ से गया, तुम्हें सारे गाने डेडिकेट है आज की शुक्र, यानी कि समझ रहे ना आप, इस तरह तो होता है इस तरह के कामों में। ये तो खुशी की खबरें मैंने आपको सुना दी है, और अब जो है आपके सवाल की जानिब चले, सवाल भी करते हैं, सवाल बहुत आसान से सवाल करूंगा। अब मेरी बच्ची ने जो है वो इंटर क्लियर किया है, तो क्यों ना कुछ पढ़ा लिखा सवाल कर लिए जाए। उर्दू पढ़ते हैं हम, अंग्रेजी पढ़ते हैं हम, मैसेज भी कर रहे होते हैं हम, ठीक है ना, और रोमन में भी आप इंग्लिश में मैसेज कर रहे होते हैं, तो इंग्लिश के मतलब अल्फाबेट्स जो है वो यूज करते हैं आप, इस्तेमाल करते हैं, और कुछ लोग उर्दू में जो है वो मैसेजेस टाइप करते हैं। तो ये कैसे टाइप करते हैं, ज़ारिफ अलिफ बे पे ते हैं जी, ते हैं जी, ए बी सी डी, तो ये कहलाते हैं हुर्फे तहज्जी। आपने ये बताना है कि उर्दू के हुर्फे तहज्जी कितने हैं और अंग्रेजी यानी कि इंग्लिश के कितने हैं।
1: बहुत ही आसान सा सवाल बता दिया है, लेकिन ये दोनों बता दो तो फिर मैं बीच में एक और भी, यानी कि समझ रहे ना, शरारत से
0: एक और भी लैंग्वेज लेकर आऊंगा। अच्छा जनाब, आपके मैसेजेस की जानिब बढ़ते हैं जो कि बेतहाशा आए हुए हैं, और सबसे पहले फीदा काटा है हमारे अमीन भाई ने, कह रहे अस्सलाम वालेकुम नदीम भाई, खुश रहें हमेशा, शो वीआईपी ऑसम बिंदास, बोले तो झगास हैं जी, ते हैं जी, और कह रहे हैं कि सबको सलाम, सबागुल को सलाम डेडिकेट कर दें। नहीं, गाना जो आपने लिखा है वो तो नहीं हो सकेगा भाई, लेकिन डेडिकेशन हो जाएगी,
1: कोई भी अच्छा सा गाना कर देंगे। अयूब लाला जान जगार ये हबीबे दास गाना, आपको सब गुल को, महनूर को, मुश को, इना को और तमाम सुनने वालों को प्यार भरा सलाम। वालेकुम अस्सलाम जाकिर खान साहब, कैसे हैं आप?
0: सिर्फ नाम लिख दिया इन्होंने, और जमीर एम जमीर सिंध रेंजर से,
1: भाई आपका शो बहुत अच्छा है, अल्लाह पाक आपको सेहत दे और लंबी जिंदगी दे, आमीन।
0: सर ये हम आपके लिए भी कहते हैं, अल्लाह ताला आपको भी लंबी उम्र दे और सेहत दे, आमीन। लाला कहते हैं कि मुश्क मानूर सबागुल को और राफिया को अपनी पसंद का सॉन्ग डेडिकेट कर दीजिए, जिनसे ये सॉन्ग आप डेडिकेट करेंगे तो जीबीएन बहुत खुश होगी, मैं उसकी खुशी के लिए इन सबको गाना डेडिकेट कर रहा हूँ। तो जी बिल्कुल कर देंगे।
1: मुझे किसी से चक्कर चलाने की क्या जरूरत है, जो मुझे चाहते हुए चलते हुए चक्कर आते हैं वही काफी है। अपना नाम नहीं लिखा, मेरा ख्याल है सलीम मेमन टाइप का मैसेज है, वही है मेरा ख्याल है, यानी कि समझ रहे हैं ना।
0: और अमीन कह रहे हैं आज गर्मी की शिद्दत से व्यू लग गई, लू लग गई होती है, ये व्यू कहां से लग गई? लग गई मुझे सीने विच ठंड पै गई, एने भाई मुझे बर्थडे अभी से विश कर दें, सब पता नहीं 13 अगस्त शो हो या ना हो, क्यों ना हो, अच्छी अच्छी बातें किया करो, मनुष्य बातें नहीं करते, हम आपको 13 को ही करेंगे विश, पाकिस्तान से एक दिन पहले पैदा हुए, यानी कि समझ रहे हैं ना आप, इस तरह तो होता है इस तरह के कामों में, क्यों दाज पड़ते हो सर्दियों की शामों में। और संजू आ गई हैं, कह रही है अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू, नदीम खुश आमदीद कहती हूँ, सलामती की और आफियत की अनगिनत दुआएं, रब्बे ताला का बहुत करम हो आप पर, आपकी फैमिली पर, इलाही आमीन। सबसे पहले तो अपनी फैमिली की जानिब से शहजादी बिटिया को आपकी फैमिली की खुशियों भरी मुबारकबाद हो।
1: आई सो स्वीट, थैंक यू।
0: अल्लाह ताला ऐसी हजारों कामयाबियां खुशियां नसीब करे, हर वो ख्वाब पूरा हो जिसकी तमन्ना की है, इलाही आमीन। दूसरी खुशखबरी हम सब की के अजीज शहजादे गयास की सालगिरह है, ढेरों मुबारक हां, जगह जगह जिए, जुग जुग जिए लिखा है, वैसे जगह जगह जिए, वैसे जगह जगह भी गयास के लिए सही है, माशाल्लाह से 3-4 शादियां की हुई है ना, तो जगह जगह जिए,
1: انشاءاللہ اللہ تعالیٰ اختتام تک ہوں آپ کے ساتھ، بشرط سانسوں کی بحالی ملتی رہی، انشاءاللہ ملے گی. اپنا خیال رکھیے گا. اور غیاث کے لیے کہتی ہیں، آج تمہارا جنم دن ہے، آج تمہارا جنم دن ہے، یعنی آج اترا تھا چاند زمین پر. غیاث شہزادی سالگرہ بہت بہت مبارک ہو. دعا ہے کہ اس پاک پروردگار سے کہ اپنے آنے والے ہر دن میں مسرتوں کے گلاب اور خوشیوں کے نگینے حاصل کریں. ہر وہ چیز دسترس میں ہو جس کی خواہش کی ہے، اس سے زیادہ اس کے ہاتھ میں. رفاقتیں اور بلندی بھی تم پر ناز کریں، واہ واہ. تمہاری عمر خدا اور بھی دراز کرے، آمین. چھوٹی سی شاعری میں جنم دن کی مبارکباد قبول کریں. اٹھا کے ہاتھ خدا سے بس مانگی ہے یہی دعا، نصیب ہو خوشیاں تمہیں، تم خوش رہو سدا. اللہ پاک آپ کو صحت و سلامتی والی زندگی عطا فرمائے، الہی آمین. بہت بہت سالگرہ مبارک ہو شہزادے غیاث. اور اپنی یو شیٹ میں سے اپنی پسند کا سانگ میری طرف سے گفٹ کر دیں. بالکل کریں گے جناب. اور برتھ ڈے بوائے آ گیا جناب غیاث. خیر، السلام علیکم آپ کو اور آپ کی پوری ٹیم کو اور تمام سننے والوں کو. ماشاءاللہ، کانگریجولیشن برو. شکریہ بھائی جان، آپ کو بھی کانگریجولیشن. یہ بتائیں کیسے منا رہے ہیں، کس کے ساتھ منا رہے ہیں سالگرہ؟ تھینکس جناب بہت بہت. اور سوال کا جواب ہے اوکے. واہ واہ بھائی، تو پڑھا لکھا لگ رہا ہے بھائی. ایک دن کا بچہ اتنا پڑھا لکھا. عرف تہجی بتا رہے آج ملتان میں بہت تیز بارش ہوئی، موسم خوشگوار. یہاں تو بینڈ بجا ہوا یقین مانو. دو دن سے حبس اور گرمی کی شدت. اللہ اکبر اللہ اکبر. السلام علیکم سب ساتھیوں کو سلام میری طرف سے. اللہ پاک سب کو اپنی حفظ و امان میں رکھے. بیٹی کی کامیابی بہت بہت مبارک ہو. یہ کہہ رہی ہیں دبئی سے فرحین.
2: مٹھائی کی ذرا کنجوس.
1: کنجوسی تو کروں گا، یہ دبئی کا مٹھائی کہاں بھیجوں گا. آپ ایک کام کریں، کسی مٹھائی کی دکان پہ جائیں، وہاں سے مٹھائی چکھ لیں اور کہیں گے کہ یہ این اے سونیوں کی طرف سے.
2: ہاں جی جی ہاں جی.
1: بڑے بڑے لوگ آ گئے. سمیر، ویسے تو میں تم سے ناراض ہوں مگر میسج پڑھ لیتا ہوں. السلام علیکم ندیم بھائی، کیسے ہیں آپ؟ سلام تمام سننے والوں کو. غفران بھائی کی بیٹی کو اگین ہیپی برتھ ڈے، اور آپ کی بیٹی کو میری طرف سے بہت مبارک ہو. انشاءاللہ سپٹمبر میں شادی کی ڈیٹ فکس ہو گئی ہے، ہو جائے گی. ارے بھائی میرا خیال ہے اسی لیے مشہور ہے، مطلب مصروف ہے. دو تین دن سے تم آ نہیں رہے ہو، بس اسی خوشی میں بے ہوش ہو گیا ہوگا. یہ کہاں غائب تھے سمیر شہزادے؟
3: ارپان مہمان بھی آ گئے ہیں. کہہ رہے ہیں سنےو
1: سویٹ سنےو کو اس معصوم سے غریب سے بچے کا سلام قبول ہو. آپ کو بہت بہت مبارک ہو. خیر مبارکہ غیاث بھائی کو، ہیپی برتھ ڈے ٹو یو. اللہ آپ کو خوش رکھے، آمین. آل میمن کزنز اور ایف ایم 100 کی فیملی، لالا آنٹی مش کو ایک ٹریک ڈیڈیکیٹ کر دیں، اور ایک سانگ غیاث بھائی کو بھی، ان کے نام بھی کر دیں. اور دو کنجوس کزن آپ کا شو سن رہی ہیں. کنجوس کیسی ہیں بھائی؟ بھائی ہماری پیاری سی بہنوں کو کنجوس نہیں کہا کرو یار، کنجوسی تو تم دکھاتے ہو. غیاث بھائی کی برتھ ڈے ہے اور ایف ایم کوئین اروسا سسٹر غائب ہے. ہاں یار صحیح کہا یار، اروسا تو پتہ نہیں کہاں غائب ہے. میری پیاری سی بہن
2: ناراض ہو گئی ہے، لگتا ہے مجھے ناراض ہو گئی ہے بھائی.
1: اور مشک بھی آ گئی ہیں آج بھائی، واہ واہ واہ واہ واہ، دوہری خوشیاں چل رہی ہیں بھائی. السلام علیکم ہینڈسم، کیا حال ہیں؟ بیسٹ وشز آپ کی پرنسس کے لیے. تھینک یو ویری مچ، سو نائس آف یو. او ہو بھائی، آج واقعی خوشی کا دن ہے بھائی. ہماری پیاری سی خاموش بہنا جو خاموشی سے سنتی ہیں، نسرین پٹیل، یو آر آلویز ویلکم. بیٹی کے لیے بہت ساری دعائیں، سدا شاد و آباد رہیں. اور آپ کے لیے بھی تھینک یو ویری مچ میری پیاری سی بہن. جیتی رہیں، مسکراتی رہیں، شاد رہیں، آباد رہیں. بہت بہت شکریہ، بہت بہت شکریہ.
2: اور فریدہ برہانو دین بھی آ گئی ہیں، ماشاءاللہ زبردست بھائی.
1: पर लिखकर अपना और अपने माँ बाप का नाम रोशन करें और पाकिस्तान का नाम रोशन करें और आपको और भाभी जी को और आपके बच्चों को बहुत बहुत मुबारकबाद। अल्लाह ताला आसानियां पैदा करे, आमीन सुम आमीन। मिठाई खिलानी है मुझे, मिठाई बस छोड़ दो। कैसे मतलब मिठाई मेरी तरफ से मिठाई है। बिल्कुल है वाजिबुल एहतराम मोहतरम नदीम अख्तर भाई साहब, अस्सलामु अलैकुम। आपकी आपकी दुआ से तबीयत कदर बेहतर है, गाने की फरमाइश है और पेस्ट की शुक्रिया। अयूब आफरीदी, नसीम कुरैशी, समी शेख, खिताब लाला, इमरान रियाज और आपके वाजिबुल एहतराम वालिदे मोहतरम की खिदमत अकदस में मेरा अकीदत भरा सलाम। हर लम्हा दुआ को नेक ख्वाहिशात के साथ अलीमुद्दीन यूसुफ जई साहब, एफ बी एरिया कराची से। कराची से सभी के मैसेज पढ़ते हैं। जानता हूं आपकी नाराजगी, इंशाल्लाह कल रात में आपकी नाराजगी दूर हो जाएगी। नदीम भाई ट्रांसमिशन की क्या प्रॉब्लम चल रही है यार? भाई हो जाएगी, सही हो जाएगी यार, डोंट वरी यार, इंटरनेट पर सुन लो तुम। हैं जी, जे हैं जी। और कल का शो अच्छा था, संजू के नए इंतखाब बहुत अच्छे थे, जरीन नूर कह रही है, मेरी प्यारी सी शहजादी बहना और तमाम सुनने वालों को उन्होंने सलाम भी कहा है। और लाला कह रहे हैं कि जिगर बच्ची की कामयाबी बहुत बहुत मुबारक हो। लाला आपकी दुआएं, आपकी हमेशा दुआएं होती हैं, बहुत शुक्रिया। और तमाम सुनने वालों को, मेरे वालिद मोहतरम को और संजू को सलाम कहा है मेरी शहजादी वहना जरीन नूर ने। और मेरा गला खचक हो गया यार, आप लोगों की मोहब्बत है प्यार और मैं बहुत खुश हूँ। माशाल्लाह से मेरे बहुत सारे प्यारे प्यारे से लिसनर्स वापस भी आ रहे हैं। हैं जी, जे हैं जी। अगर मोहब्बत वाकई अंधी होती है तो फिर किसी को मुझसे क्यों नहीं हो रही? क्योंकि आप ये आप अपना नाम लिखे पहले। इसलिए अगर जाहिर सलीम मेमन है फालूदे वाले तो मैं उनसे हंसी मजाक कर सकता हूँ, अगर कोई नया लिसनर है तो अच्छी बात नहीं है ना। चले जी एक और ट्रैक की जाने लेकर जा रहे हैं और ये ट्रैक स्पेशली गयास भाई आपको डेडिकेट हो रहा है सबकी जानिब से। हैं जी, ये हमारे इरफान मेमन ने भी कहा, संजू ने भी आपको डेडिकेट किया है और मैं भी कर रहा हूं तीनों खसूसी तौर पर। एलो फड़ो, समझ रहे ना गयास भाई?

अच्छा ये कौन साहब है? समी के लिए कुछ लिखा है उन्होंने, मगर आपने अपना नाम नहीं लिखा, लिहाजा हम नहीं पढ़ेंगे। नाम लिखिए भाई। और जनाब संजू कहती है कि रातें हमारी राजदार होती हैं, हम अपने पूरे दिन की रुदाद अक्सर रात को ही सोचते हैं। अब इस पर मैंने चर्चा करनी है साथ ही साथ, बड़ी मजेदार किस्म की बात है और हर इंसान के साथ उसकी जिंदगी के साथ जुड़ी हुई बातें हैं। रातें हमारी राजदार होती हैं, हम अपने पूरे दिन की रुदाद अक्सर रात को ही सोचते हैं, बिछड़े हुए भी अक्सर रातों को ही याद आ जाते हैं, लफ्जों के नश्तर भी अक्सर रातों को ही कानों में गूंजते हैं, जागती आंखों से ख्वाब भी अक्सर रातों को देखे जाते हैं। बहुत से लोग ना सोने की बीमारी में भी मुब्तला हैं और बाज लोग अल्लाह के इश्क में रातों को रोते भी हैं। जिनको राजदारी से इबादत पसंद है वो रातों को अल्लाह पाक की याद में मशगूल रहते हैं। गर्ज ये कि ये रातें हर एक के लिए राज छुपा लेती है। हाय हाय, अब इस पर थोड़ी सी चर्चा, अब इसमें थोड़ी सी मैं इजाफा करूंगा कि जैसा कि इन्होंने कहा कि अक्सर हम अपने पूरे दिन की रुदाद जो है वो रात को ही सोचते हैं, बिछड़े हुए भी अक्सर रातों को ही याद आ जाते हैं, लफ्जों के नश्तर के हवाले से भी ये कहा, और पूरे दिन की रुदाद के हवाले से इंसान की जिंदगी में बहुत सारे हालात हैं, अप एंड डाउन है, और ये बात फैक्ट है कि ये रात जो है ये रात ही वो होती है। हालांकि हम रात से बात नहीं कर रहे होते लेकिन रात हमें वो सुकून मयसर कर रही होती है कि उस सुकून से हम अपनी सोचों को वसी कर लेते हैं, वरना सोचें थोड़ी सी महदूद रहती हैं दिन में, कि अगर किसी बात के ऊपर हम गौर करते हैं या फिक्र करते हैं तो उसके साथ ही पता चलता, अरे भाई ऑफिस भी जाना है, लंच टाइम खत्म हो गया है, दुकान पर ग्राहक आ गया है, या बच्चे जो है उन्होंने शोर मचाना शुरू कर दिया, ये वो, तो वक्त जो है वो डिवाइड हो जाता है। लेकिन रात आपको भरपूर तरीके से ये मौका मुहैया करती है कि आप जो भी सोच रहे होते हैं आपकी सोच को वसी कर देती है, आप उसके जावियों को जो है वो देखते हैं, नापते हैं, तोलते हैं और उसके बाद किसी ना किसी नतीजे पर भी पहुंचते हैं। ये एक पॉजिटिव वे में मैं एक बात आपको बता रहा हूं। और अगर मिसाल के तौर पर अच्छा परेशानियां जो हैं, परेशानियों के हवाले से बताऊं, परेशानियों के हवाले से भी हम इस तरह सोच रहे होते हैं, चाहे वो खानदानी परेशानियां हों, कारोबारी परेशानियां हों, नौकरी की परेशानियां हों, जिंदगी गुजारने के हवाले से परेशानियां हों, ये इन तमाम चीजों को रात जो है वो अपने आंचल में समेट लेती है और इसके साथ ही साथ फिर दिमाग कहीं और भी चल रहा होता है, जहन के ऊपर दिमाग, दिलो दिमाग के ऊपर मोहब्बत अगर मुसल्लत हुई होती है तो उसके बाद हमारी सोच सिर्फ उसी तक महदूद रहती है और हम सिर्फ अपने महबूब के ही बारे में सोच रहे होते हैं, तो उसके लिए भी रात जो है वो बड़ी तवील होती है। वो हमें भरपूर तरीके से ये मौका मुहैया करती है कि हम सोचें, हम याद करें। और उसके बाद कुछ तल्ख चीजें जो हैं, तल्ख के हवाले से इस वजह से कह रहा हूं कि हकीकत है ये कि जिंदगी में बेतहाशा हमारे साथ ऐसे रिश्ते नाते जुड़े हुए हैं कि जिनके लफ्जों के नश्तर जो कि हम उनको नहीं कह सके कि जो आपने कहा है, इसने मेरे दिल को कितना जख्म दिया है, मेरी रूह को कितना तड़पाया है, वो हम बहुत सारे ऐसे हमारी जिंदगी में रिश्ते हैं कि उनके मुंह पर नहीं कह सकते, तो वो जो है वो भी हमारे कानों में गूंजते हैं और तकलीफ भी देते हैं, ऐसा नहीं कि नहीं देते। लेकिन इन तमाम बातों के साथ साथ मैं अच्छा एक स्पिरिचुअलिटी के हवाले से, रूहानियत के हवाले से जो इन्होंने बात की है, ये एक बड़ी मजेदार बात है जो कि इसको लिंक करती है।
یہ جو ہمیں وقت میسر ہوا ہوا ہے جس پر ہم سوچ رہے ہوتے ہیں کہ یہ ہو گیا وہ ہو گیا, تو اب اس کو کنکلوڈ میں اس طریقے سے کروں گا کہ چاہے وہ لفظوں کے نشتر ہوں, بچھڑنے کا غم ہو کسی کے, یا حالات کے پیش نظر پریشانی ہو, یا محبت کی پریشانی ہو, تو جب ہم رات میں رات سے یہ باتیں کرتے ہیں تو ظاہر ہے پریشانی اور دماغ جو ہے وہ دل بھی دکھتا ہے زیادہ, پریشانی بھی ہوتی ہے, گو کہ ہمارے پاس رات ہمیں وہ پورا موقع مہیا کرتی ہے کہ ہم اس کے تمام پہلوؤں کے حوالے سے اس پر سوچیں. لیکن جب کچھ سمجھ میں نہ آ رہا ہو نا, تو میرا آپ کو ایک مشورہ ہے, یہ میرا ذاتی تجربہ ہے, میں آپ کے ساتھ شیئر کر رہا ہوں, تو فوراً وضو کریں اور نوافل ادا کریں, نماز اگر ادا نہیں کی ہوئی تو وہ ادا کریں, پھر نوافل ادا کریں اور پھر اللہ سے بات کرنا شروع کر دیں. یہ ایک ایسی رازداری والی عبادت ہے کہ جس میں آپ کو کوئی نہیں دیکھ رہا ماں سوائے اللہ کی ذات پاک کے علاوہ یا گھر والے, تو اس میں جب آپ بھرپور طریقے سے اپنے گلے, اپنے شکوے, اپنی پریشانیاں جو ہیں وہ چاہیں تو باآواز آواز کے ساتھ جو ہے وہ اس باتیں کریں اللہ سے, آپ یقین مانیں, حقیقت بتا رہا ہوں کہ آپ کے دماغ کے, آپ کے دل کے جو بند اور فیوز بلب ہے نا, وہ ہمیں پتہ نہیں ہوتا کہ وہ فیوز ہوئے ہوئے ہیں یا بند ہوئے ہوئے ہیں, یا دماغ کے بھی, وہ اللہ تعالیٰ خود بخود جلا دیتا ہے اور پھر اس سے دل کو سکون ملنا شروع ہو جاتا ہے. اور یہ عمل اگر آپ استعمال کریں گے اپنے ساتھ, یہ عمل اگر اپنے ساتھ کریں گے تو یقین مانیے, میں آپ کو اس بات کا یقین دلا رہا ہوں کہ اس رات کی جو ایک تنہائی ہے, رات کی جو خاموشی ہے جس میں ہم یہ تمام چیزیں سوچتے ہیں اور اکثر پریشان بھی ہوتے ہیں, تو اللہ تعالیٰ آپ کے دل کو سکون عطا فرمائے گا, آپ کے ذہن کو روشنی عطا فرمائے گا اور آپ کی تمام پریشانیاں خود بخود آہستہ آہستہ ختم ہو جائیں گی. تو یہ کیونکہ بات بہت اچھی تھی اور میرے دل پر لگی ہوئی تھی, تو میں یہ سوچ رہا تھا کہ 2 بجے کے بعد 2:15 بجے کے بعد اس حوالے سے بات کروں گا اور آپ لوگوں کی سماعتوں تک پہنچاؤں گا. ہو سکتا ہے میری بات کسی کو اچھی لگے, اور اگر نہیں لگی تو اس کے لیے کہوں گا معذرت. اب آ جاتے ہیں اپنے دوبارہ اسی موڈ میں, اور کہتی ہیں کہ بہت بہترین انداز سے رات کو کور کیا ہے, ایک ایک لفظ حقیقت پر مبنی ہے, رات کا یہ پہر مجھے بہت عزیز ہے, آپ کے لیے سوا گل کی دعاؤں پر جزاک اللہ کہوں گی. ہائے اللہ جی, بس سنجو اتنی سیریس باتیں کیوں کرتی ہیں, اتنی اچھی کیوں ہیں جی. اور زین کہہ رہے ہیں جسٹ اتنا یاد ہے کہ ان ایئر 2012 بالی ووڈ موویز نیمڈ عاشقی 2 واز جسٹ ریلیز اینڈ ایاز بھائی پلیڈ دا ٹریک تم ہی ہو, ٹرولی دا کلٹ ایٹ دیٹ ٹائم. ہائے ہائے, دل پر اثر کر گیا زین, تمہاری انگریزی تو بڑی اچھی لکھی سکتی. ہاں زین, دیکھو وہ وقت ایسا تھا کہ جب انڈین گانے جو ہیں وہ ہر ایف ایم ریڈیو پر چلتے تھے, مگر ابھی ہم وہ نہیں چلاتے, اچھی بات ہے. اپنے گانے جیسے بھی ہیں, دن مقرر کیے ہوئے میں نے, ابھی پاکستانی پاپ ٹریکس جو ہیں 90s کے بہترین ٹریکس وہ سن رہے ہیں ہم, پھر بیچ میں نئے ٹریکس بھی چلتے ہیں, غزلیں بھی چلتی ہیں ہمارے پروگرام میں, پاکستانی موویز کے بھی گانے چلتے ہیں, تو اپنا جو میوزک ہے, رچ میوزک جو ہے, ہم اس کو سننا شروع کر دیا ہم لوگوں نے. اور امین کہہ رہے ہیں سلام سنجیدہ بہنا, یہ بھی سچ ہے رات کو چڑیلیں بھی نکل آتی ہیں, پیچھے دیکھو مشک ہمیشہ راتوں کو آتی ہے. اچھا امین, تمہاری یہ ہنسی مذاق بھی اچھا لگتا ہے مجھے, سو سویٹ یار, مطلب سیریس بات ہو رہی ہے, بیچ میں چڑیلوں کو لے آیا. اس طرح تو ہوتا ہے اس طرح کے کاموں میں.
اچھا چلے یہ میسج کے بعد پھر میں آپ کو ایک بہت پیارے سے ٹریک کی جانب لے کر جاؤں گا. پتا ہے ندیم جب میں اس پہر رب سے باتیں کرتی ہوں یقین کریں دوپٹہ بھیگ جاتا ہے, سکون دل میں اترتا ہے, لگتا ہے رب نے مجھے سننا, میرا تہجد کا وقت. ہائے شکر, اچھی لگتی ہیں ایسی ہی باتیں, میں خود ایسی ہوں. سو سویٹ, جیتی رہے مسکراتی رہے سنجو. اور اس حوالے سے میں ایک اور بات بولوں, آج کل کیا چل رہا سین, یہ جو آپ باتیں کر رہی ہیں نا یہ تو اپنی جگہ پہ, آج کل راتوں پوری پوری پوری رات بات ہو رہی ہوتی ہے, کیسی ہو, ٹھیک ہو, میں ٹھیک ہوں, کیا کھایا تھا تم نے, میں نے آج یہ کھایا, میں نے وہ کھایا, تمہیں پتہ ہے کہ میرے ان کے ساتھ میری جو نا کزن آ گئی تھی, میری پپھی نے آ گئی, اب یہ باتیں چل شروع, اور اس پر پوری رات گزر جاتی ہے, خوشی مل رہی ہوتی ہے, رات کا گئی پتہ ہی نہیں ہے. خیر جی, ابھی ایک ٹریک کی جانب جائیں گے, اور یہ ٹریک جو ہے ہم ڈیڈیکیٹ کریں گے سبا کی جانب سے, لالا آپ کو, اور شاید یہ سبا کو سمجھ میں آ جائے. سبا اگر سمجھ میں آئے میری پیاری بہن تو مجھے ضرور بتانا, مجھے بہت پسند ہے ویسے یہ ٹریک. ایلو پھڑو.